0: जितेंद्र सिंह ने कहा है कि शिकायत निवारण का दायरा शिकायतों के निपटारे तक ही सीमित नहीं होना चाहिए तथा पेंशन भोगियों की आकांक्षाओं और चिंताओं का समाधान करने पर भी ध्यान केंद्रित किया जाना चाहिए। डॉक्टर सिंह ने कहा कि पेंशन संबंधी विवादों का समाधान प्रशासनिक तौर पर किया जाना चाहिए ताकि पेंशन भोगियों को अदालत जाने के लिए मजबूर नहीं होना पड़े। उन्होंने आज नई दिल्ली में पेंशन संबंधी मुकदमेबाजी पर दूसरी राष्ट्रीय कार्यशाला में ये बात कही। डॉक्टर सिंह ने कहा कि पेंशन और पेंशन भोगी कल्याण विभाग ने कई नागरिक केंद्रित सुधार किए हैं। विभाग ने पारदर्शिता और कुशलता बढ़ाने के लिए ऑनलाइन प्रणाली के जरिए डिजिटलीकृत पेंशन सेवाएं शुरू की हैं। उत्तर रेलवे के दिल्ली मंडल ने आज नई दिल्ली और दिल्ली जंक्शन रेलवे स्टेशनों पर बिना टिकट यात्रा रोकने के लिए विशेष टिकट जांच अभियान चलाया। अभियान के दौरान बिना टिकट और अनियमित टिकट यात्रा के कुल 127 मामले पकड़े गए और 1,08,000 से अधिक रुपए का जुर्माना वसूला गया। दिल्ली मंडल रेल प्रबंधक पुष्पेश रमण त्रिपाठी ने यात्रियों से वैध टिकट लेकर यात्रा करने और टिकट जांच अभियान में रेलवे कर्मचारियों का सहयोग करने की अपील की। प्रादेशिक समाचार आप आकाशवाणी दिल्ली से सुन रहे हैं। ताजा समाचार जानने के लिए आप हमारी वेबसाइट newsonair.gov.in पर लॉग इन कर सकते हैं। दिल्ली मेट्रो के प्रथम प्रबंध निदेशक डॉक्टर ई श्रीधरन को वडोदरा के गतिशक्ति विश्वविद्यालय की मानद डॉक्टरेट उपाधि से सम्मानित किया गया है। उन्हें ये सम्मान नागर विमानन मंत्री राममोहन नायडू ने प्रदान किया। ये डॉक्टर श्रीधरन की 23वीं मानद डॉक्टरेट उपाधि है। डॉक्टर श्रीधरन को देश में आधुनिक मेट्रो रेल प्रणाली के विकास और सार्वजनिक परिवहन के क्षेत्र में उल्लेखनीय योगदान के लिए ये सम्मान दिया गया। 72वें राष्ट्रीय फिल्म पुरस्कारों की आज घोषणा कर दी गई। सर्वश्रेष्ठ फिल्म समीक्षक का पुरस्कार संजीव श्रीवास्तव को दिया जाएगा। सिनेमा पर सर्वश्रेष्ठ लेखन का पुरस्कार कन्नड़ भाषा की पुस्तक नानिरुविदे नेमागागी नांदिरुविदे नानागागी के लिए प्रदीप कुमार शेट्टी को दिया जाएगा। राजकुमार राव की फिल्म श्रीकांत को सर्वश्रेष्ठ हिंदी फिल्म का पुरस्कार दिया जाएगा। यामी गौतम को सर्वश्रेष्ठ अभिनेत्री का पुरस्कार मिलेगा। ब्रह्म युगम के लिए ममूटी और चंदू चैंपियन के लिए कार्तिक आर्यन को संयुक्त रूप से सर्वश्रेष्ठ अभिनेता का पुरस्कार देने की घोषणा की गई है। गैर फीचर फिल्म श्रेणी में शिवपाल सिंह कंग को सर्वश्रेष्ठ संगीत निर्देशक और आनंद एल राय को सर्वश्रेष्ठ निर्देशक का पुरस्कार मिलेगा। मुख्यमंत्री रेखा गुप्ता ने अर्जेंटीना और स्पेन के बीच कल रात खेले जाने वाले फीफा फुटबॉल विश्व कप फाइनल मुकाबले के मद्देनजर रेस्तरां, कैफे और अन्य प्रतिष्ठानों को सप्ताहांत सवेरे 4 बजे तक खोलने की अनुमति दे दी है। श्रीमती रेखा गुप्ता ने कहा कि इससे फुटबॉल प्रेमियों को ऐतिहासिक मुकाबले का एक साथ आनंद लेने का अवसर मिलेगा। केंद्रीय खेल मंत्री मनसुख मांडविया ने आज BWF बैडमिंटन विश्व चैंपियनशिप के आधिकारिक शुभंकर पीको का अनावरण किया। ये प्रतियोगिता नई दिल्ली के इंदिरा गांधी स्टेडियम में 17 से 23 अगस्त तक खेली जाएगी। इस अवसर पर भारतीय बैडमिंटन संघ के अध्यक्ष और असम के मुख्यमंत्री हेमंत बिस्व शर्मा भी मौजूद थे। राजधानी दिल्ली में आज दिन भर उमस रही। मौसम विभाग ने कल बादल छाए रहने और कुछ जगहों पर हल्की वर्षा के साथ तेज हवाएं चलने की संभावना व्यक्त की है। और अंत में मुख्य समाचार एक बार फिर। दिल्ली सरकार का सार्वजनिक परिवहन व्यवस्था को और मजबूत बनाने के लिए 2,800 एसी लो फ्लोर इलेक्ट्रिक बस शामिल करने का निर्णय। दिल्ली में निजी विद्यालयों को मान्यता के लिए अनिवार्यता प्रमाण पत्र की आवश्यकता समाप्त। स्व प्रमाणन प्रणाली लागू होगी। केंद्रीय अन्वेषण ब्यूरो ने रिश्वतखोरी मामले में पंजाबी बाग नागलोई के उप पंजीयक को गिरफ्तार किया। दिल्ली मेट्रो के प्रथम प्रबंध निदेशक डॉक्टर ई श्रीधरन को वडोदरा के गतिशक्ति विश्वविद्यालय की मानद डॉक्टरेट उपाधि से सम्मानित किया गया। 72वें राष्ट्रीय फिल्म पुरस्कारों की घोषणा। संजीव श्रीवास्तव को सर्वश्रेष्ठ फिल्म समीक्षक का पुरस्कार दिया जाएगा। इसके साथ ही प्रादेशिक समाचार बुलेटिन समाप्त हुआ। नमस्कार।
1: आप हैं आकाशवाणी दिल्ली के इंद्रप्रस्थ चैनल के साथ। मीडियम वेव 366.3 मीटर अर्थात 819 किलोहर्ट्ज़, TRM 810 किलोहर्ट्ज़ पर। हमारे स्टूडियो की घड़ी में 8 बज चुके हैं और ये समय है कार्यक्रम मुशायरा का।
2: सामईन की खिदमत में मोहम्मद अली कमाल का पुरखलूस आदाब। سامعین، کوئی بھی تخلیق جب وجود میں آتی ہے تو وہ جب تک عوام تک نہ پہنچے گمنامی کے اندھیروں میں رہتی ہے، اور اس کے وجود میں آنے کا مقصد بھی پورا نہیں ہوتا۔ پرانے زمانے میں ادیب یا شاعر کے عوام میں رابطے اور منظر عام پر لانے کا ذریعہ ادبی محفلیں اور مشاعرے ہوا کرتے تھے۔ مشاعرے کسی شاعر کی پہچان کراتے تھے، جس میں اس کے کلام کی پرکھ بھی ہو جاتی تھی، اس شاعر کی حیثیت کا بھی تعین ہو جاتا تھا، اور عوام بھی اس شاعر کے کلام کو اس کی زبانی سن کر محظوظ ہوتے تھے۔ سامعین، مشاعروں کا سلسلہ آج بھی جاری ہے۔ ریڈیو کے ذریعے گاہے گاہے مختلف شعرا کا کلام عوام تک پہنچایا جاتا ہے۔ آئیے سامعین مشاعرہ سنتے ہیں۔ اس مشاعرے میں نظامت کر رہے ہیں جناب ندیم فرخ۔
3: سامعین آداب، آکاشوانی کی اس خوبصورت سی پیشکش محفل مشاعرہ میں میں آپ کا استقبال کرتا ہوں۔ آج میرے ساتھ ہندوستان کے مشاہیر شعرا میں سے جو نمائندہ شاعر آج میرے ساتھ ہیں، ان سے میں آپ کا تعارف کرا دوں۔ طنز و مزاح کے ایک بہت ہی باکمال شاعر، جو ان دنوں مشاعروں میں اپنے مخصوص لہجے اور اپنے مخصوص تیور سے لوگوں کو متاثر کر رہے ہیں، جناب جہاز دیوبندی اس سفر میں ہمارے ساتھ ہیں اور وہ اپنے کلام سے نوازیں گے۔ اس کے علاوہ سنجیدہ شاعری میں مہاراشٹر کے ودربھ سے، یعنی ناگپور سے تشریف لائے ہیں خواجہ غلام الثقلین سمیت صاحب، وہ بھی اپنے کلام سے نوازیں گے اور آپ محظوظ ہوں گے۔ اور اس کے ساتھ میں ندیم فرخ، جو بھی میرے اشعار ہیں وہ میں آپ کے خدمت میں پیش کروں گا۔ میں سب سے پہلے کلام پیش کرنے کے لیے گزارش کر رہا ہوں ناگپور سے تشریف لانے والے ہمارے مہمان شاعر خواجہ غلام الثقلین سمیت صاحب سے۔ جناب خواجہ غلام الثقلین سمیت،
4: ایک قطع سماعت کیجیے۔ اس عرض ہے کہ ابھی قدرت نے کر رکھی ہے کچھ ڈھیلی گرفت اپنی، ابھی قدرت نے کر رکھی ہے کچھ ڈھیلی گرفت اپنی، ابھی کچھ اور دن وہ میرے بچوں کو ستا لے گا۔ قسم ہے پانیوں میں ڈولتے صندوق موسیٰ کی کہ ہر فرعون اپنی موت خود اپنے گھر میں پالے گا۔
5: کیا کہنا،
3: واہ واہ واہ،
4: شکریہ بہت بہت۔ اور غزل کا مطلب دیکھیے
3: جی، ارشاد۔
4: جیسے سر بن کے کوئی تال میں آ جاتا ہے،
3: جیسے سر بن کے کوئی تال میں آ جاتا ہے،
4: جیسے سر بن کے کوئی تال میں آ جاتا ہے، وہ بھی ملنے مجھے ننہال میں آ جاتا ہے۔
3: واہ واہ واہ واہ واہ واہ،
4: جیسے سر بن کے کوئی تال میں آ جاتا ہے، وہ بھی ملنے مجھے ننہال میں آ جاتا ہے۔ اور یہ دیکھیے کہ ذہن شاطر ہے کہ پرواز ہے اونچی اس کی،
3: کیا کہنا، واہ۔
4: ذہن شاطر ہے کہ پرواز ہے اونچی اس کی، دل ہے معصوم صدا جال میں آ جاتا ہے،
5: کیا کہنا،
3: واہ واہ واہ،
4: دل ہے معصوم صدا جال میں آ جاتا ہے۔ اور یہ شعر کے پڑھ نہ پائے گا ہتھیلی کی لکیروں میں کوئی،
3: کیا کہنا، واہ،
4: پڑھ نہ پائے گا ہتھیلی کی لکیروں میں کوئی، وہی ایک نام جو ہر فال میں آ جاتا ہے، وہی ایک نام جو ہر فال میں آ جاتا ہے۔ اور یہ بطور خاص کہ بارشوں میں بھی ہے چھاتے کی پناہیں اس کو،
3: اچھا، بارشوں میں بھی ہے چھاتے کی پناہیں،
4: بارشوں میں بھی ہے چھاتے کی پناہیں اس کو، سرد رت میں جو میری شال میں آ جاتا ہے، سرد رت میں جو میری شال میں آ جاتا ہے،
3: کیا کہنا خواجہ صاحب۔
4: اور یہ شعر، بہت بہت شکریہ، ایک شعر کے کتنا دلکش ہے پرندوں کی طرح تیرا خیال،
3: کتنا دلکش ہے پرندوں کی طرح تیرا،
4: کتنا دلکش ہے پرندوں کی طرح تیرا خیال، شام گھر لوٹ کے ہر حال میں آ جاتا ہے۔ اور یہ آخری شعر دیکھیے کہ شام گھر لوٹ کے ہر حال میں آ جاتا ہے، اور یہ ہے کہ بھولنے والے سے وہ پہلی ملاقات کا دن،
3: کیا کہنا،
4: بھولنے والے سے وہ پہلی ملاقات کا دن، ہر جنم دن کی طرح سال میں آ جاتا ہے، ہر جنم دن کی طرح، بہت بہت شکریہ، سال میں آ جاتا ہے۔ और ये मकता देख

0: اللہ میری ساتویں شادی بھی رک گئی,
1: اللہ میری ساتویں شادی بھی رک گئی, اب کیا میرے نصیب میں جنت کی حور ہے. اب کیا میرے نصیب میں جنت کی حور ہے. اور ایک بار تو کہا تھا داروغہ کو دوستو,
0: اچھا
1: ایک بار تو کہا تھا داروغہ کو دوستو, اب تک میری زبان پہ بس جی حضور ہے.
0: ارے واہ واہ واہ,
1: اب تک میری زبان پہ بس جی
0: حضور ہے.
1: اور موسم خراب تھا جو گرا آسمان سے,
0: کیا کہنا کیا کہنا,
1: موسم خراب تھا جو گرا آسمان سے, اس میں کہاں جہاز کا کوئی قصور. جی شکریہ
0: جہاز صاحب, میں چاہتا ہوں کہ تھوڑا سا اس مسکراہٹ کو اور بڑھایا جائے, اور ویسے بھی ہمیں مسکرانے کے موقع بہت کم ملتے ہیں. کچھ اور آپ کی مزاحیہ شاعری سنی جائے.
1: سنیں آپ چار مصرے سنیں, بلندیوں کی حدیں پار کر کے دم لوں گا.
0: ارے واہ واہ واہ,
1: بلندیوں کی حدیں
0: پار کر کے
1: دم لوں گا, اسی لیے تو تخلف جہاز رکھا ہے. اسی لیے تو تخلف جہاز رکھا ہے, اور کسی نے ایڈیاں چپلوں سمیت گھس دی ہیں, کسی نے ایڈیاں چپلوں سمیت گھس دی ہیں, کسی کو اس نے فری میں نواز رکھا. بہت شکریہ کہ کسی نے ایڈیاں چپلوں سمیت گھس دی ہیں, کسی کو اس نے فری میں نواز رکھا ہے. اور اب چار مصرے سنیں کہ تمنا کا پیالہ بھرا 50-50.
0: ارے واہ, تمنا کا پیالہ بھرا 50-50,
1: تمنا کا پیالہ بھرا 50-50, ہوا عشق میرا کھرا 50-50. اور سریا کا ابا ہے کوما مکل سے, مرا تو ہے لیکن مرا 50-50. سریا کا ابا ہے کوما مکل سے, مرا تو ہے لیکن مرا 50-50, اور میں نے تو اس سے سچی محبت جتائی پر.
0: ارے واہ,
1: میں نے تو اس سے سچی محبت جتائی پر, اس نے کیا تھا پیار مگر جھوٹ موٹ کا.
0: ارے کیا کہنا, واہ واہ واہ,
1: اس نے کیا تھا پیار مگر جھوٹ موٹ کا, اور پہلے میری دکان تھی وہ بھی سنار کی, ٹھیلا لگا رہا ہوں مگر فروٹ کا.
0: ارے واہ واہ واہ واہ,
1: پہلے میری دکان تھی وہ بھی فروٹ کی,
0: واہ واہ واہ,
1: ٹھیلا لگا رہا ہوں مگر اب فروٹ کا. کہ ایک یہ جو تضمین ہے غزل,
0: جی جی جی,
1: سماعت کریں کہ اس نے ہاتھوں کو بہت اپنے ملا بیٹھ گیا.
0: ارے واہ واہ واہ,
1: اس نے ہاتھوں کو بہت اپنے ملا بیٹھ گیا, بد الیکشن میں کھڑا تھا تو بھلا بیٹھ گیا.
0: واہ واہ واہ,
1: بد الیکشن میں کھڑا تھا
0: تو بھلا بیٹھ گیا,
1: تو بھلا بیٹھ گیا, اور آج بھی ہاتھ نہ آیا میں تیرے ابا کے.
2: ماشاءاللہ,
1: آج بھی ہاتھ نہ آیا میں تیرے ابا کے, یہ الگ بات کہ جوتے کا تلا بیٹھ گیا. یہ الگ بات کہ جوتے کا تلا
0: بیٹھ گیا,
1: اور مجھ کو محبوب مقدر سے ملا تھا بہرا. مجھ کو محبوب مقدر سے ملا تھا بہرا,
0: کیا کہنا,
1: اتنی آوازیں اسے دی کہ گلا بیٹھ گیا. اور اس میں ایک شعر ہوا واقعی, کہ اتنا بھاری تھا سریا کا جنازہ یارو,
0: کیا کہنا, کہا کیا کہنا,
1: اتنا بھاری تھا سریا کا جنازہ یارو, جو بھی دو چار قدم لے کے چلا
0: بیٹھ گیا.
1: جو بھی دو چار قدم لے کے چلا
0: بیٹھ گیا
1: بیٹھ گیا.
0: حضرات گرامی, آپ سماعت کر رہے تھے جناب جہاز دیوبندی کو. جہاز دیوبندی صاحب اپنی طنزیہ اور مزاحیہ شاعری سے آپ کے چہروں پر مسکراہٹیں لا رہے تھے, اور آپ کو ہنسنے پر مجبور کر رہے تھے کہ آپ ہنسیں, آپ خوش ہوں. طنزیہ اور مزاحیہ شاعری کا یہی کمال ہے کہ اس میں شاعر اپنے آپ کو نشانہ بناتا ہے, لیکن ہمیں اور آپ کو ہنسنے اور مسکرانے کا موقع دیتا ہے. لیکن اگر سامعین اکرام آپ غور کریں تو بہت دیر تک ہنسنے کا جو نتیجہ نکلتا ہے وہ یہ ہوتا ہے, جو بھی بہت دیر تک ہنستا ہے اس کی آنکھیں جو ہے وہ کچھ نہ کچھ نم ہو جاتی ہیں. ویسے بھی ڈاکٹر بشیر بدر نے کہا تھا کہ اپنی خوشی کے ساتھ میرا غم نباہ دو, اتنا ہنسو کہ آنکھ سے آنسو نکل پڑے. تو آپ بہت دیر تک ہنس لیے ہیں, آپ خوش ہو لیے ہیں. آئیے تھوڑی سی سنجیدہ شاعری. میں ندیم فرخ میرا نام ہے, اگر کچھ شعر آپ میرے بھی سن لیں گے اور مجھے بھی آپ کی دعائیں مل جائیں گی, اس امید کے ساتھ میں چند شعر حاصل کروں. عرض کرتا ہوں کہ وہ پتھرائی سی آنکھوں کو بھی کاجل بھیج دیتا ہے, سلگتی دوپہر میں جیسے بادل بھیج دیتا ہے. میں اپنے سب مسائل بس اسی پر چھوڑ دیتا ہوں, میرے الجھے مسائل کا وہی حل بھیج دیتا ہے. میں اپنے سب مسائل بس اسی پر چھوڑ دیتا ہوں, میرے الجھے مسائل کا وہی حل بھیج دیتا ہے. اور یہ شعر بھی سنیں کہ جہاں اہل خرد تیور بدل کر بات کرتے ہیں, جہاں اہل خرد تیور بدل کر بات کرتے ہیں, वो इबरत के लिए दो चार पागल भेज देता है, वो इबरत के लिए दो चार पागल भेज देता है। और ये शेर भी समाप्त करें कि हमारी आज की जब कोशिशें नाकाम होती हैं, हमारी आज की जब कोशिशें नाकाम होती हैं, हमें वो एक और उम्मीद का कल भेज देता है, हमें वो और एक और उम्मीद का कल भेज देता है। हमारी आज की जब कोशिशें नाकाम होती हैं, हमें वो एक और उम्मीद का कल भेज देता है। और एक शेर मैं इस गजल का भूल रहा था, मुझे याद आया कि जहां वाले उसे जब याद करना भूल जाते हैं, जहां वाले उसे जब याद करना भूल जाते हैं, जमीनों की तहों में कोई हलचल भेज देता है, जमीनों की तहों में कोई हलचल भेज देता है। जहां वाले उसे जब याद करना भूल जाते हैं, जमीनों की तहों में कोई हलचल भेज देता है, जमीनों की तहों में कोई हलचल भेज देता है। वो पथराई सी आंखों को भी काजल भेज देता है, सुलगती दोपहर में जैसे बादल भेज देता है। चार मिसरे और अर्ज करता हूं कि कभी झूठे उसूलों की तरफदारी नहीं होती, कभी झूठे उसूलों की तरफदारी नहीं होती, किसी के सामने हमसे अदाकारी नहीं होती। अमीरे शहर बिकने पर बहुत मजबूर करता है, मगर खुशबू मेरी गजलों की दरबारी नहीं होती। अमीरे शहर बिकने पर बहुत मजबूर करता है, मगर खुशबू मेरी गजलों की दरबारी नहीं होती। एक गजल के चंद शेर और अर्ज करता हूं, समाप्त करें। अर्ज करता हूं कि जब किसी से कोई लगाव न था,
1: किसी से कोई लगाव न था,
0: जहन पर इस कदर दबाव न था, जब किसी से कोई लगाव न था, जहन पर इस कदर दबाव न था। और ये शेर सुने कि आज चौपाल पर उदासी थी,
1: चौपाल पर उदासी थी,
0: आज चौपाल पर उदासी थी, बूढ़ा बरगद तो था अलाव न था, आज चौपाल पर उदासी थी, बूढ़ा बरगद तो था, बूढ़ा बरगद तो था, अलाव न था, सालहा साल का ताल्लुक था, फिर भी जज्बात का जुड़ाव न था, सालहा साल का ताल्लुक था, फिर भी जज्बात का जुड़ाव न था। जख्मी जख्मी थी रूह अंदर से, जख्मी जख्मी थी रूह अंदर से, यूं बजाहिर तो कोई घाव न था, यूं बजाहिर तो कोई घाव न था, और ढेर होना ही था ये कसरे दिल, मुद्दतों से जो रख रखाव न था, ढेर होना ही था ये कसरे दिल, मुद्दतों से जो रख रखाव न था, मुद्दतों से जो रख रखाव न था। और मैं आपकी खिदमत में एक गजल के चंद शेर और अर्ज करता हूँ, मतलब अर्ज करता हूँ, समाप्त करें कि कुछ इस तरह से तेरे इश्क में फना हो जाऊं,
1: कुछ इस तरह से तेरे इश्क में फना हो जाऊं,
0: हवा बनाऊं तुझे और मैं दिया हो जाऊं, कुछ इस तरह से तेरे इश्क में फना हो जाऊं, हवा बनाऊं तुझे और मैं दिया हो जाऊं, बस एक बार पुकारूं तुझे मोहब्बत से, फिर उसके बाद हमेशा को बेसदा हो जाऊं, बस एक बार पुकारूं तुझे मोहब्बत से, फिर उसके बाद हमेशा को बेसदा हो जाऊं, फिर उसके बाद हमेशा को बेसदा हो जाऊं। ये शेर भी सुने कि मेरे खुदा मुझे एक ऐसी शब अता कर दे, मेरे खुदा मुझे एक ऐसी शब अता कर दे कि अपने आप से कुछ देर को जुदा हो जाऊं, मेरे खुदा मुझे एक ऐसी शब अता कर दे कि अपने आप से कुछ देर को जुदा हो जाऊं, कि अपने आप से कुछ देर को जुदा हो जाऊं। मुझे यकीन है ये बात गैर मुमकिन है, मुझे यकीन है ये बात गैर मुमकिन है, मैं सच के साथ रहूं और गुमशुदा हो जाऊं, मुझे यकीन है ये बात गैर मुमकिन है, मैं सच के साथ रहूं और गुमशुदा हो जाऊं। गजल की राह पे यूं साथ हम चलें फर्रुख, तुझे रदीफ बनाऊं मैं काफिया हो जाऊं, गजल की राह पे यूं साथ हम चलें फर्रुख, तुझे रदीफ बनाऊं मैं काफिया हो जाऊं, गजल की राह पे यूं साथ हम चलें फर्रुख, तुझे रदीफ बनाऊं मैं काफिया हो जाऊं, तुझे रदीफ बनाऊं मैं काफिया हो जाऊं, तुझे रदीफ बनाऊं मैं काफिया हो जाऊं। ये गजल के एक मतला एक शेर तरन्नुम में पढ़ देता हूं ताकि सामईन की खिदमत भी हो जाएगी और ये सफर जो है हमारा मुकम्मल हो जाएगा।
2: जरूर, जरूर।
0: एक मतला एक शेर बस तरन्नुम में अर्ज करता हूं, समाप्त करें। आज फिर चाय की मेज पर,
1: आज फिर चाय की मेज पर
0: एक हसरत बिछी रह गई,
1: आज फिर चाय की मेज पे
2: एक हसरत बिछी रह गई,
0: आज फिर चाय की मेज पर एक हसरत बिछी रह गई, आज फिर चाय की मेज पर एक हसरत बिछी रह गई, प्यालियों ने तो लब छू लिए केतली देखती रह गई, प्यालियों ने तो लब छू लिए केतली देखती रह गई। ये शेर और सुन लें जरा इसका, इस गजल का, ये मुझे बड़ा मेरे दिल के बहुत करीब है, मैं ये शेर और आपको सुना। आज फिर इश्क हावी हुआ,
2: आज फिर इश्क हावी हुआ
0: और मंजिल जुनू को मिली,
1: आज फिर इश्क हावी,
0: आज फिर इश्क हावी हुआ और मंजिल जुनू को मिली, आज फिर दिल ही पहले चला, अक्ल फिर सोचती रह गई, आज फिर दिल ही पहले चला, अक्ल फिर सोचती रह गई, हाथ मेरा हवा में हिला
2: अच्छा।
0: उससे जिस दम मैं रुखसत हुआ,
2: क्या मंजर कैसी,
0: हाथ